0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274 414 760.
1: Are you looking for nursery and after-school childcare in Bradford? Established in 2012, Raising Explorers provides outstanding childcare and education for children aged 0 to 16 years, all under one roof. From full-day nursery care for babies and young children to after-school pickups, homework support and exciting holiday clubs, language classes, madrasa services with locations in Manningham, Lister Hill Science Park, Thornbury and Hare Hills Leeds, Raising Explorers. Visit www.raisingexplorers.co.uk.
2: You're listening to
3: Bradford Asian Radio on 14:13 AM.
4: Dekhta jata hoon lafzon ki tahi damaniyan, dil mein reh jayengi lakhon hasraten izhar ki. Khamoshi honton pe aankhon mein nami reh jayegi. Sher mein kaise bayan ho dastaan-e-Karbala. لاکھ مضمون باندھ لیجئے تشنگی رہ جائے.
5: سید الشہداء امام حسین علیہ السلام کے حضور یہ ہدیہ عقیدت پیش کر رہے تھے جناب انور مسعود. اور اب ملتمس ہوں جناب افتخار عارف سے کہ وہ امام علیہ السلام کی بارگاہ میں اپنا کلام عقیدت پیش کریں. جناب افتخار عارف.
6: فرش ماتم جاگ اٹھے اہتمام ایسا تو ہو, فرش ماتم جاگ اٹھے اہتمام ایسا تو ہو, داد نے مخدومہ عالم سلام ایسا تو ہو. فرش ماتم جاگ اٹھے اہتمام ایسا تو ہو, فرش ماتم جاگ اٹھے اہتمام ایسا تو ہو, داد نے مخدومہ عالم سلام ایسا تو ہو. خود بلاغت جس پہ نازاں ہو کلام ایسا تو ہو, خود بلاغت جس پہ نازاں ہو کلام ایسا تو ہو, صاحب نہج البلاغہ کا غلام ایسا تو ہو. خود بلاغت جس پہ نازاں ہو کلام ایسا تو ہو, خود بلاغت جس پہ نازاں ہو کلام ایسا تو ہو, صاحب نہج البلاغہ کا غلام ایسا تو ہو. صاحب نہج البلاغہ کون باب شہر علم, صاحب نہج البلاغہ کون باب شہر علم, جس کو مولا خود کہیں مولا امام ایسا تو ہو. صاحب نہج البلاغہ کون باب شہر علم, جس کو مولا خود کہیں مولا امام ایسا تو ہو. داد دیں مخدومہ عالم سلام ایسا تو ہو. کچھ دلیل بیعت فاسق روا رکھی گئی تھی, دلیل بیعت فاسق روا رکھی گئی تھی, مدینے میں بنائے کربلا رکھی گئی تھی, دلیل بیعت فاسق روا رکھی گئی تھی, دلیل بیعت فاسق روا رکھی گئی تھی, مدینے میں بنائے کربلا رکھی گئی تھی. حسین آغوش پیغمبر میں جب لائے گئے تھے, حسین آغوش پیغمبر میں جب لائے گئے تھے, وہیں بنیاد تہذیب عزا رکھی گئی تھی. حسین آغوش پیغمبر میں جب لائے گئے تھے, حسین آغوش پیغمبر میں جب لائے گئے تھے, وہیں بنیاد تہذیب عزا رکھی گئی تھی. حضور سرور کونین جب محضر ہوا پیش, حضور سرور کونین جب محضر ہوا پیش, زمین کربلا سب سے جدا رکھی گئی تھی, منا کا خواب پورا ہو رہا تھا کربلا میں, منا کا خواب پورا ہو رہا تھا کربلا میں, یہ قربانی اسی دن پر اٹھا رکھی گئی تھی. منا کا خواب پورا ہو رہا تھا کربلا میں, منا کا خواب پورا ہو رہا تھا کربلا میں, یہ قربانی اسی دن پر اٹھا رکھی گئی تھی. زمین سے आसमां तक नूर था, बस नूर ही नूर। जमीन से आसमां तक नूर था, बस नूर ही नूर। चरागों के मुकाबिल जब हवा रखी गई थी, जमीन से आसमां तक नूर था, बस नूर ही नूर। चरागों के मुकाबिल जब हवा रखी गई थी, बहुत मुश्किल मराहिल आ पड़े थे रास्ते में, बहुत मुश्किल मराहिल आ पड़े थे रास्ते में। सोजादे राह में खाके शिफा रखी गई थी, बहुत मुश्किल मराहिल आ पड़े थे रास्ते में। सोजादे राह में खाके शिफा रखी गई थी। हुसैन उफी बेहदे कह रहे थे वक्त आखिर, हुसैन उफी बेहदे कह रहे थे वक्त आखिर। कहीं मीसाक में शर्त वफा रखी गई थी, कहीं मीसाक में शर्त वफा रखी गई थी। हुसैन आगोश पैगंबर में जब लाए गए थे, वहीं बुनियादे तहजीब अजा रखी गई थी। दलील बायत फासिक रवा रखी गई थी, मदीने में बिनाए करबला रखी गई थी।
5: खुद बलागत जिस पे नाजा हो कलाम ऐसा तो हो, खुद बलागत जिस पे नाजा हो कलाम ऐसा हो, साहिब नहजुल बलागा का गुलाम ऐसा तो हो। ये थे जनाब इफ्तिखार आरिफ, और अब मुल्तमिस हूँ इस महफिल मुसालमा के आखिरी शायर मोहतरम सैयद नसीरुद्दीन नसीर कोलड़ा शरीफ से कि वो शहीद करबला के हुजूर अपना सलाम अकीदत पेश करें। मोहतरम सैयद नसीरुद्दीन नसीर,
2: सलाम के चंद अशार। रूए अहमद की शबाहत चेहरे अनवर में है, रूए अहमद की शबाहत चेहरे अनवर में है, जौहरे पैगंबरी जहरा तेरे पैकर में है। रूए अहमद की शबाहत चेहरे अनवर में है, जौहरे पैगंबरी जहरा तेरे पैकर में है। तू हुई है मुस्तफा की गोद में पलकर जवां, तू हुई है मुस्तफा की गोद में पलकर जवां, लम्हा लम्हा तेरा चश्मे साकिये कौसर में है, लम्हा लम्हा तेरा चश्मे साकिये कौसर में है। और तेरा जोड़ा खुल्द से लाए थे जिब्रीले अमीन, तेरा जोड़ा खुल्द से लाए थे जिब्रीले अमीन, रुखसती तेरी हयाओ शर्म के जेवर में है, तेरा जोड़ा खुल्द से लाए थे जिब्रीले अमीन, रुखसती तेरी हयाओ शर्म के जेवर में है। और मरियमो हव्वा को भी रश्क आए शायद देखकर, मरियमो हव्वा को भी रश्क आए शायद देखकर, जो नजाबत इस नबी की लाडली दुख्तर में है, जो नजाबत इस नबी की लाडली दुख्तर में है। मरियमो हव्वा को भी रश्क आए शायद देखकर, और करबला हो तैबा हो मशहद हो या अर्ज़े नजफ, करबला हो तैबा हो अर्ज़े नजफ हो या मशहद हो या अर्ज़े नजफ, तेरे पाकीज़ा लहू का रंग हर मंजर में है, तेरे पाकीज़ा लहू का रंग हर मंजर में है। और मुर्तज़ा मौलूद काबा वालिदे सिबतैन भी, मुर्तज़ा मौलूद काबा वालिदे सिबतैन भी, इससे भी बढ़कर सआदत ये कि जहरा घर में है। मुर्तज़ा मौलूद काबा, मुर्तज़ा मौलूद काबा वालिदे सिबतैन भी, इससे भी बढ़कर सआदत ये कि जहरा घर में है, इससे भी बढ़ सका اور پا سکا کوئی نہ انسانوں میں بعد از انبیاء، پا سکا کوئی نہ انسانوں میں بعد از انبیاء، جو فضیلت علم کی زہرا تیرے شوہر میں ہے۔ پا سکا کوئی نہ انسانوں میں، با سکا کوئی بھی کوئی نہ انسانوں میں بعد از انبیاء، جو فضیلت علم کی زہرا تیرے شوہر میں ہے۔ ہاتھ خالی آج بھی جو در سے لوٹاتے نہیں، ہاتھ خالی آج بھی جو در سے لوٹاتے نہیں، ایک عجب دریا دلی تب گدا پرور میں ہے، ایک عجب دریا دلی تب گدا پرور میں ہے۔ ہاتھ خالی آج بھی جو در سے لوٹاتے نہیں، ایک عجب دریا دلی تب گدا پرور میں ہے۔ شیر مرادہ ہو کہ یہ وہ گھر ہے جس کا ایک ایک فرد ہے تبن غنی، یہ وہ گھر ہے جس کا ایک ایک فرد ہے تبن غنی، فقر ہے گھٹی میں داخل خسروی ٹھوکر میں ہے۔ یہ وہ گھر ہے جس کا ایک ایک فرد ہے تبن غنی، یہ وہ گھر ہے جس کا ایک ایک فرد ہے تبن غنی، فقر ہے گھٹی میں داخل خسروی ٹھوکر میں ہے۔ اور شیر مرادہ ہو کہ صورت و سیرت میں ہیں یک رنگ زہرا و رسول، صورت و سیرت میں ہیں یک رنگ زہرا و رسول، شان جو مظہر نے پائی ہے وہی مظہر میں ہے۔ صورت و سیرت میں ہیں، صورت و سیرت میں ہیں یک رنگ زہرا و رسول، صورت و سیرت میں ہیں یک رنگ زہرا و رسول، شان جو مظہر نے پائی ہے وہی مظہر میں ہے۔ آج شاید کربلا میں لٹ چکا زہرا کا گھر، آج شاید کربلا میں لٹ چکا زہرا کا گھر، کریا کریا ماتمی بزم عزا گھر گھر میں ہے، کریا کریا ماتمی بزم عزا گھر گھر میں ہے۔ اور سیدہ زہرا خدا سے مانگ اس کی عافیت، تیرے بابا کی یہ امت حالت ابتر میں ہے، تیرے بابا کی یہ امت حالت ابتر میں ہے۔ اور مقتا ہے کہ اے خوشا قسمت میرا سیارہ نسبت نصیر، اے خوشا قسمت میرا سیارہ نسبت نصیر، محو گردش پنج تن کے سرمدی محور میں ہے۔ اے خوشا قسمت میرا سیارہ نسبت نصیر، اے خوشا قسمت میرا سیارہ نسبت نصیر، محو گردش پنج تن کے سرمدی محور میں ہے۔ اور روح احمد کی شباہت چہرہ انور میں ہے، جوہر پیغمبری زہرا تیرے پیکر میں ہے۔